0: भएको कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आगामी 4 वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7317 मतदाता रहेकोमा 7039 मत खसेको थियो भने 54 मतबदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गी भन्दा 6209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि शुरू हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान संचालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
1: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौ र मंगिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
2: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता, अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अगाडि बढ़ेको भन्दै नेताहरूले सन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्यविभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढ़ाउनु पर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बालबालिका र वृद्ध वृद्धामा देखिने स्वास्थ्य जोखिम
3: हामीले सिधै इमर्जेन्सीबाट आइसीयूमा लानुपर्ने हुन्छ। किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
2: एआईजी दाहाललाई सेवाबाट हटाइयो, युवालाई नवप्रजन्ममा जोड्ने वातावरण बनाउने लगायतका खबर, कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ, यसका लागि घरमा पाइ

0: फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
8: आजको कान्तिपुरको पहिलो पृष्ठमा न्यायाधीशदेखि थुनुवासम्म नेक्सस मिलाउँथे इमन सापकोटा शीर्षकको खबर गौरव पोखरेलले लेख्नु भएको छ। पूर्व न्यायाधीश चुलेन्द्र शमशेर जबराको मोबाइल जाँचबाट खुलेको इनम सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनैतिक व्यक्ति र थुनामा रहेका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा अनुसन्धान चल्दै शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै चाडपर्वसँगै बढ़्यो महँगी, फितलो सरकारी नियमन शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर भित्रपृष्ठमा प्रकाशित छ। चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन्। यस्तै भित्रपृष्ठमा ठेक्कापट्टाको ई भिटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिलेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महतारा, महेश केसी र विमल खतिवड़ाले लेख्नु भएको छ। त्यस्तै गरी नयाँ पत्रिकाको भित्रपृष्ठमा दशैं अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रूपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रूपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगदे बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ, जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो। त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरूद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्री पृष्ठमा प्रकाशित छ।
7: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआईजी दाहाल सेवाबाट बर्खास्त, सुरक्षा विज्ञ भन्छन् कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खापत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्नेछ सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेकको लागि एउटा कोष अर्थात फण्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ, सुन तस्करीमा चिनिया नयाँ समूह, 21 किलो 750 ग्राम सुनसहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने मधुजंग पाण्डेले नागरिक दैनिककै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क पहिरो ल्याउने खालका भएका छन्। यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू, यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकोट क्षेत्रमा जग्गाको रेखाङ्कनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्, त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखाङ्कन गरिँदैछ।
8: साझा खबरमा अब विदेशका खबर। सन् 2026 नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रवर्धनमा योगदान पुर्याएको भन्दै नबी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि इरानी राष्ट्रपतिसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण शुरू गरे यता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको समेत बताउनु भएको थियो र चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे समझदारी बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता टुंग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
7: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको विश्वौं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदका महिला कबड्डी र कराते खेलका खेलाड़ीले काँस्य जितेका थिए, त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई हिजो विदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनिलाले विदाई गर्नुभएको हो। र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्यसहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
8: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ़न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
12: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
12: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: साझा खबरमा अब मौसम फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा। मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ़न थालेको छ। पानी परेसँगै चिसो बढ़दै जाँदा बालबालिका र वृद्धवृद्धा थप प्रभावित हुने चिकित्सकको भनाइ छ। मौसम फेरिने क्रममा बढ़ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने, हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
13: खासै साधारण रुगाको के हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसक्या हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने नै डाक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ। हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर, सुगर, टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन, पहिला ती अवस्था को बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको अस्थिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, के हामीले अस्थि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरह हुन्छ, पखाला लागिरह हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्, किन किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ छ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइदिन्छ त्यही भएर यसमा आत्तिनु हुँदैन. तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन. सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ त्यसले गर्दा बच्चाहरूमा अलि बढी रुगाखोकी लाग्छ. तर वृद्ध वृद्धा भन्दा अलिकति जोखिम कम हुने रहेछ. बच्चाहरूले धेरै जसो रुगाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ तर समय लाग्छ. त्यो समयमा पेनिक हुनु भएन. हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुगाको कि पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ. जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन बरु त्यो एन्टिबायोटिकले बच्चाले हार्म गर्छ. सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ. आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ डाक्टर भए तापनि. ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ. एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या. हेर्नु सोच त्यहाँ जान्छ किनभने हामीलाई के लाग्छ हाम्रो जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो. जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ.
14: डाक्टर रोशन झासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
15: धादिङको गलौदीमा सड़क भाँसिँदा सयौं यात्रुहरू अलपत्र. आज दिउँसोसम्म सड़क खुलाउने तयारी. बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा. हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू.
14: कांग्रेस सभापतिमा गगन थापा विजयी. अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने. मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन. नेकपाले दुई महिने राष्ट्रिय अभियान चलाउने.
15: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत. तीन तहकै समन्वयमा आपूर्ति सहज बनाइने. मौसम फेरिँदै गर्दा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह.
14: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान. मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव. चीन र युरोपेली संघबीच सवारी साधन र खनिजको व्यापार बारेमा सहमति.
15: र जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने पारा यति एसियाली खेल्ने नेपाली टोलीको विदाई. आठ खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा. सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियानको घोषणा.
14: साझा खबरको अन्त्यमा कार्टुन. कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं र यहाँ रवि मिश्रले कोर्नु भएको छ. यहाँ नेकपा एमालेको जस्तो देखिने झण्डा देखिन्छ र सँगै सेता लुगा लगाएका नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता एकजना व्यक्तिले अर्को सारी लगाएका विद्या भण्डारी जस्तो देखिने व्यक्तिलाई शपथ खुवाइरहनु भएको छ र यहाँ यस्तो लेखिएको छ. लाज न मानी, तक नमानी, लत्तो छोडेर भनेर शपथको बेहोरा पढ्नु भएको छ भने यतापट्टि हात रोक्दै त्यो पर्दैन भनेर विद्या भण्डारी जस्तो देखिने व्यक्तिले लेख्नुभयो।

0: ताको निस्वार्थ रूपले माया गर्ने न त कुनै नेता भेटे न त अरू कोही। त्यसैले भन्न मन लाग्यो, लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा पाइँदैन नेपालमै हो छुट।
1: एउटा छोरो छ, हाम्रो वास्ता गर्दैन,

0: पढेको भन्यो भने डिग्री पास गरेछ, पैसा पैसा कमाउनु छैन, होइन यस्तो पाराले जिन्दगी चल्छ?
1: गर्न त खोजिराखेको हो नि, अस्ति पनि काम गरेको 2 महिनाको सौली पैसा दिएन, जस लुटेर भएन।

0: Time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। तै अघिल्लो अध्ययनमा पति पत्नीको सम्बन्ध बारे चाहिँ हामीले अध्ययन गर्दै थियौं र आजको दिनमा चाहिँ हामी कुन मुख्य विषयमा रहेर चाहिँ यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ
2: भाइ? आज हामी एपीसीको पुस्तक 6 अध्यायको पद 1 देखि 3 खण्डहरूबाट अध्ययन गर्न लागिरहेका छौं। यहाँ हामी परिवारमा छोराछोरीहरूको जिम्मेवारीलाई स्पष्ट रूपमा थाहा गर्नेछौ। बच्चाहरूले आफ्ना बाबुआमाको आज्ञा मान्नुपर्छ, तर ध्यान दिनुपर्ने कुरा प्रभुमा भन्ने शब्द हो। यो बारेमा आजको अध्ययनको यात्रामा गहिराईमा गएर हामी थाहा गर्नेछौ।
1: तै तपाईँले भन्नुभएको कुरा सुन्दै गर्दा मेरो मनमा एक समसामयिक चुनौतीको उजागर गर्न मन लाग्यो। तै आजकल कतिपय मानिसहरू भन्छन् छोराछोरी धेरै नियन्त्रणमा गर्नु हुँदैन, उसलाई स्वतन्त्र छोड्नुपर्छ। तर यहाँ हामी बाइबलमा देख्छौ भने छोराछोरीहरूलाई आज्ञा मान्नु

0: चाहिँ सिकाइएको कुरा देख्छौ नि
1: भाइ। बाइबलले छोराछोरीहरूलाई दबाउन होइन, अनुशासन र सही मार्गमा हुर्काउन आज्ञाकारिता सिकाउँछ। छोराछोरीले जीवनमा अधिकार, जिम्मेवारी, अनुशासन र परमेश्वरको डर सिक्नु पर्छ भन्ने कुरा बाइबलले बताउँछ।
0: त्यही फेरि अर्को जिज्ञासा छ मलाई, आज्ञा मान्नु र आदर गर्नुमा चाहिँ के फरक छ त फेरि?
1: भाइ, आज्ञा मान्नु भनेको दिएको उचित निर्देशन पालन गर्नु हो भने आदर गर्नु अझ गहिरो कुरा हो। आदर भनेको उनीहरूलाई मूल्यवान ठान्नु, सम्मान गर्नु र उनीहरूप्रति उचित व्यवहार गर्नु हो। यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको वचनबाट साँचो वास्तविकतालाई थाहा गरौं।
2: आज हामी बाइबल अध्ययन एफिसी 6 अध्यायबाट देख्न आरम्भ गरिरहेका छौं। यो 6 अध्यायमा हामी मुख्य विषय देख्छौ, चर्च सिपाही हो। अनि यसको अन्तर्गत उपविषयहरू छन्, सिपाहीको सम्बन्ध, सिपाहीको शत्रु, सिपाहीको सुरक्षा, सिपाहीको उदाहरण, अनि पावल असल ख्रिष्टको सिपाही थिए। त्यसपछि अन्तिममा पावलको आशिष वचनको हामी देख्छौ। अमित्र, अघिल्लो 5 अध्यायमा चर्चलाई ख्रिष्टको दुलहीको रूपमा नाम दिएको थियो, अहिले यो अध्यायमा 6 अध्यायमा चाहिँ चर्च येशु ख्रिष्टको असल सिपाहीको नाम दिएको छ। अहिले यो 6 अध्यायले विश्वासीको जीवनको अर्को पक्षको पेश गर्दछ। आज संसारमा चर्च ख्रिष्ट येशुको असल सिपाही हुनुपर्छ। एफिससमा डायनाको महान मन्दिर खड़ा भएको थियो, जुन प्राचीन संसारको 7 आश्चर्यहरू मध्ये एक थियो। यो सम्पूर्ण अन्य जाति र मूर्त पूजाको कुराको र अभ्यासको लागि खड़ा उभिएको थियो। त्यो भ्रष्ट अनैतिकता थियो। अहिले एफिसमा विश्वासीहरूको लागि यो समय त्यो कुरा थाहा पाउनलाई थियो कि तिनीहरूसँग शत्रु थियो। केवल एफिसमा ख्रिस्टियनहरूको लागि मात्र शत्रु थिएन, तर आज हामीसँग पनि शत्रु छ। हाम्रा शत्रु डायनाको मन्दिरमा पूजा आराधना होइन, मलाई लाग्छ हामीसँग त्यो भन्दा अझ खराब कुरा छ। हामी अनैतिकता र अन्य जातिवाद केवल धर्मको नाममा मात्र देखिरहेका छैनौं, तर वास्तवमा ख्रिस्टियनिटीको नाममा देखिरहेका छौं, जब यो कति पनि ख्रिस्टियन होइन। यो अध्यायको पहिलो भाग बाल बच्चाहरू, आमा बुबा, सेवकहरू र मालिकहरूलाई निर्देशनसँग आरम्भ हुन्छ। सम्भवत यो कुरा सिपाहीको जीवनमा अनौठो र बिरानो कुरा देखिन सकिन्छ, तर सिपाहीको तालिम ट्रेनिङ बुट क्याम्पमा शुरू हुँदैन। यो त्यस समयमा आरम्भ हुन्छ जब ऊ घरमा बच्चा हुन्छ। यसै प्रसंगमा म एकजना वृद्ध अमेरिकी प्रसारकले आफ्नै मुलुकको उदाहरण दिएर सम्झाएको कुरा उद्धृत गर्न चाहन्छु। दोस्रो विश्वयुद्धमा जलसेना नेभीमा यो कुरा भनिन गरिन्थ्यो, हाम्रा राष्ट्रका प्रारम्भिक प्राचीन दिनमा हामीसँग काठका जहाजहरू र फलामे मानिसहरू थिए, तर अहिले हामीसँग फलामे जहाजहरू र प्रतिभाशाली मानिसहरू छन्। सम्भवत यो कुरा पूर्ण रूपमा सही छैन, तर ग्रेट लेक्स नेभल ट्रेनिङ स्टेशनको रिपोर्टले यो भन्छ, जुन साधमा पुर्याउने कुरा छ। नेभी जलसेनामा जान लायक अमेरिकाका उमेर पुगेका प्राय सबै जवान मानिसहरू तिनीहरूको पूर्व अपराधिक रिकर्ड, व्यक्तित्वको कारण, मनोवैज्ञानिक वा स्वास्थ्य समस्याको कारण नेभीमा भर्ना हुनबाट रोक्ने पर्दछ। त्यस देशको नियम यो थियो कि हरेकजना देशको सेवाको निम्ति शैक्षिक रूपमा आर्मी नेभीमा भर्ना हुनु पर्दथ्यो अनि भर्ती भइसकेका धेरै जवानहरू रेक्रुट ट्रेनिङको नापसम्म आउन असफल हुन्थे। ती जवानहरूको ट्रेनिङमा कठोर समस्याहरू सामना गरिन्दथे जसलाई साना तिना कुरामा साधारण कुरामा ट्रेनिङ तालिम दिनु पर्दथ्यो जुन घरमा नै सिक्नु पर्ने कुरा थियो। उदाहरणको निम्ति आज्ञा पालन, शिष्टाचार, नम्रता, प्रेम, धीरज जस्ता आचरण इत्यादि घरमा नै सिक्नु पर्दछ। तर ती साना साना कुराहरू पनि तिनीहरूलाई ट्रेनिङमा सिकाइने कुरा अति नै साह्रो कुरा हो। तिनीहरू धेरैको पृष्ठभूमि त्यति राम्रो नभएकोले गर्दा ट्रेनिङ र सेवाको समयमा समस्याहरू खडा हुन्छ। तिनीहरू आफ्नो सेवामा त्यति फलप्रद हुँदैनन् अनि उही प्रकारको असफलताको फरेन मिशन बोर्डद्वारा प्रमाणित गरिएको छ। सर्वेक्षणले यो कुराको प्रकट गर्दछ कि क्रिस्चियन स्कूल र कलेजबाट ग्रेजुएट हुने स्नातक हुने अति नै कम विद्यार्थीहरू अर्को देशको मिशनहरूमा जान्छ र त्यसपछि केही कुरा समस्याको कारण तिनीहरू आफ्नो मुलुकमा फर्किआउँछन्। तालिम अति नै धेरै महत्वपूर्ण छ। यदि सिपाही शत्रुमाथि उचित र सुव्यवस्थित रूपमा युद्ध गर्न र विजय हुन चाहन्छ भने सिपाहीको तयारी घरमा शुरू हुनुपर्दछ जब उनी बच्चा हुन्छन्। सन्डे स्कूल वा चर्चमा होइन तर घरमा। हरेक व्यक्ति जो त्यो पहिलो पाठ घरमा पाउँदैन त्यो कठिनाई उत्पन्न गर्ने मानिस हुनेछ। आज हाम्रो जवानहरूको सबभन्दा ठूलो समस्या हाम्रा केही वृद्धहरूका सबभन्दा महान समस्या यो हो, तिनीहरू घरमा सही तरिकामा तालिम दिएनन्, तिनीहरूले सही तरिकामा घरमा तालिम प्राप्त गरेनन्। उचित सही ट्रेनिङ तालिमको अर्थ हो अनुशासन। अमित्र, आज हामी बाइबल अध्ययन एफिसी 6:1-3 देख्नेछौ अनि हाम्रो विषय हुनेछ सिपाहीको सम्बन्धहरू। एफिसी 6:1 भनिएको छ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञालाई पालन गर किनकि यो उचित छ। अनि 2:3 भनिएको छ, आफ्ना बाबु र आमालाई आदर गर जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाई होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। अमित्र, 1 भनिएको छ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञालाई पालन गर किनकि यो उचित छ। यो उचित छ किनभने यो परमेश्वरको इच्छा अनुसार हो। यो वास्तवमा उचित भन्दा अझ धेरै बढेर हो। यो न्यायसंगत हो। यो गर्न धार्मिक कुरा हो किनभने यो परमेश्वरको तरिका हो, परमेश्वरको बाटो हो। सबभन्दा पहिले सिपाहीले सिक्नुपर्ने कुरा हो आफूभन्दा माथिका अधिकारीहरूको या अधिकारमा हुनेहरूको आज्ञा पालन गर्नुपर्छ। उसले आज्ञाहरूको पछ्याउनु पर्छ। यो आधारभूत ट्रेनिङ तालिम घरमा सिकिन्दछ। सिपाहीले कुरा गर्न सिकेपछि त्यसपछि अफिसर अधिकारीको ओहदामा रेङ्कमा पदोन्नति हुने स्थानमा हुन्छन्। यानि सिपाहीले पहिले आज्ञाको कुरा गर्न सिकेपछि, यानि आज्ञा पालन गर्ने कुरा सिकेपछि अफिसर अधिकारीको ओहदामा रेङ्कमा पदोन्नति हुने स्थानमा हुन्छ जहाँ उसले अरूहरूलाई आज्ञा आदेश दिन्छ। कसरी आज्ञाहरू आदेशहरू दिनु भन्ने कुरा जान्नलाई धेरै गरेर यस कुरामा आश्रित हुँदछ कि कसरी सिपाहीले पहिले आज्ञा पालन गर्न सिक्यो। यो आधारभूत ट्रेनिङ यानि तालिम घरमा आमा बुबा र बच्चा सम्बन्धसँग पाइन्दछ। त्यसपछि मालिक सेवक सम्बन्धसँग त्यो आधारभूत ट्रेनिङ पाइन्दछ। क्रिस्चियन जीवनको विजयहरू घरमा र व्यवसायका स्थानहरूमा जितिन्दछ। तपाईँलाई यादै होला कि प्रभु येशु ख्रिष्टको बारेमा भनिएको छ कि उहाँ बच्चा हुनुहुँदा नासरतमा युसुफ र मरियमको अधीनतामा हुनुहुन्थ्यो। त्यहाँ दुई महत्वपूर्ण खण्डहरू छन् जुनको यो पदमा र यो भागमा विचार गरिनुपर्दछ। पहिलो हो, यो कुराको मान लिनुपर्छ कि पाउल ख्रिस्टियन घरको बारेमा बोलिरहेका छन्, त्यस्तो घरको बारेमा जुनको बारेमा विवाह सम्बन्धको बारेमा अध्याय पाँचमा छलफल गरिरहेका थियौं। आमा बुबा प्रति बच्चाहरूको आज्ञाकारिता, परम प्रभुको परिधि घेराभित्र मात्र सीमित राखिएको छ। ख्रिस्टियन आमा बुबासँग प्रभुको निम्ति आफ्ना बच्चाहरूलाई दावी गर्ने डोर्याउने अवसर मौका छ। म सोच्दछु कि हामी हरेकले त्यो गर्नुपर्छ। अरू त कि आमा बुबा मध्ये खालि एकजना मात्र विश्वासी भए पनि उसले आफ्ना बच्चालाई परमेश्वरको निम्ति दावी गर्न सक्छ। पहिलो कोरन्थी 7 अध्याय 14 पदमा भनिएको छ, किनकि विश्वास नगर्ने पति पत्नीद्वारा पवित्र हुँदछ अनि विश्वास नगर्ने पत्नी पतिद्वारा पवित्र हुँदछ, नत्र भने तिमीहरूका छोरा छोरीहरू अशुद्ध हुन्थे तर अहिले उनीहरू पवित्र छन्। निश्चय नै यसको मतलब यो होइन कि छोरा वा छोरी विश्वासी हो किनभने उसको ख्रिस्टियन आमा बुबा छ। यसको मतलब यो कि आमा बुबासँग त्यस बच्चालाई दावी गर्न अधिकार छ। त्यो कुराको ध्यान दिनुहोस्। यसले भन्छ, प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर। प्रभुमा मित्र, मसँग त्यस बच्चामाथि अति नै धेरै सहानुभूति छ जसले प्रभुलाई ग्रहण गर्दछ, तर उसका आमा बुबा चाहिँ उद्धार नपाएका व्यक्तिहरू हुन्। त्यहाँ त्यस्तो समय आउन सक्छ कि त्यस्तो बच्चाले मानिसलाई भन्दा परमेश्वरको आज्ञा पालन गर्नुपर्दछ। दोस्रो कुरा, ध्यान दिनुपर्ने कुरा के हो भने, यहाँ उल्लेखित शब्द आज्ञा पालन गर एफिसी 5 अध्याय 22 पदमा पाइने सुम्प शब्दबाट अलग हो, भिन्नै हो। पत्नीले आफैलाई सुम्पिनु पर्छ। पत्नीले पतिसँग सम्मानताको स्थानको ओगर्दछ र समर्पण चाहिँ खाली हेडसिप शिर वा अगुवापनको यानि अगुवत्वको प्रश्न हो। यहाँ बच्चाले चाहिँ जसरी नोकरले आज्ञा पालन गर्दछ त्यसरी नै आफ्ना आमा बुबाको आज्ञा पालन गर्नु पर्दछ। यो उही शब्द 5 पदमा प्रयोग गरिएको छ। बुबा आमा प्रति अनज्ञाकारिता यो पृथ्वीमा हुने अधार्मिकता र दुष्टता र भ्रष्टताको सबभन्दा नीच र अन्तिम रूप हो। दोस्रो तिमोथी 3 अध्याय 1-2 पदले भन्छ, यो पनि जानी राख, अन्तिम दिनहरूमा संकष्टपूर्ण समयहरू आउनेछन्, किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबु आमाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्रता हुनेछन्, यस्ताहरूबाट पर बस। मित्र, बुबा आमा प्रति अनज्ञाकारिता आखिरी दिनहरूको एक विशेषता हो। आज हामी धेरै यस्ता मामलाहरू सुन्ने गर्छौ, पढ्ने गर्छौ कि बच्चाहरूले आमा बुबाको अभिभावकको अधिकारको इन्कार गरेका र आफ्ना आमा बुबालाई पिटेका, मारेका, हत्या गरेका, यी कुराहरू हामी सुन्ने गर्छौ, अखबारमा पढ्ने गर्छौ। मित्र, तपाईँ र म यस्ता दिनहरूमा रहेका छौ अनि बुबा आमाले आफ्ना साना बच्चाहरूलाई त्यस्तो अनुशासनमा राख्नुपर्छ ताकि उसले आफूलाई आदर गर्न र आज्ञा पालन गर्न सकोस्। हामी यो कुरा तिनीहरू बच्चा हुँदै सिकाउन सक्छौ। तिनीहरू उमेर पुगेपछि हामी यो कुरा सिकाउन सक्दैनौ, तालिम दिन सक्दैनौ। यो कुरा हामीले आफ्नै घरमा पहिले नै जब तिनीहरू बच्चा हुन्छन् त्यस बेला नै हामी सिकाउनु पर्छ। यसको मतलब यो होइन कि उसलाई सधैँ अनावश्यक रूपमा रिस देखाएर आज्ञाकारी बनाउन कोसिस गर्नु। मित्र, यो तरिका उचित छैन। यसले त झन बच्चालाई विद्रोही बनाउँछ। आज धेरै बुबा आमाहरूले आफ्ना छोरा छोरीहरूसँग यस किसिमको व्यवहार गर्दछन्, जुन गलत हो। हामीले आफ्ना बालक बच्चाहरूको राम्ररी अध्ययन गर्नुपर्छ, तिनीहरूको मनोवैज्ञानिक कुरा बुझ्न कोसिस गर्नुपर्छ र त्यस अनुसार प्रेम भाव र कहिले कहीँ अनुशासनको तरिकामा र सबभन्दा ठूलो व्यवहारिक र नमूनाको जीवनद्वारा बच्चालाई एक भद्र आचरणको बच्चा बनाउन सक्छौ। बच्चाहरूको ट्रेनिङ तालिम आमा बुबाको हातमा छ। उसलाई बच्चामै बालक हुँदै ठिक सही उचित ठाउँमा लानुपर्छ र पछिबाट पनि उही रास्तामा उही बाटोमा त्यो बच्चा हिँड्नेछ। यो कुराको याद राखौं। यहाँ पाउल भन्छन्, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर, किनकि यो उचित छ। अनि आगे पद दुई र तीन पदमा भनिएको छ, आफ्ना बाबु र आमालाई आदर गर, जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। हामीले सिकिसकेका छौं कि दश आज्ञाहरू ख्रिस्टियन जीवन यापनको लागि नमूना होइन, सूत्र होइन। तर यसको मतलब यो होइन कि तपाईँ यसको तोड्न उल्लंघन गर्न सक्नुहुन्छ। परिवारमा सानाहरूले आफूभन्दा ठूलाहरूलाई आमा बुबालाई आदर मान गर्न सिक्नुपर्छ र आदर मान गर्नुपर्छ, इज्जत गर्नुपर्छ। र जब हामी बढ्दै जान्छौं र परिपक्व अवस्थामा उमेर पुगेको अवस्थामा आउँछौं, हामीले त्यस्तो जीवन जिउनुपर्छ, निरन्तर हामीले आमा बुबाहरूको आदर मान गर्नुपर्छ। आज धेरै छोरा छोरीहरू आफ्नो जन्मदिने आमा बुबालाई घृणा गर्दछन्, वास्ता गर्दैनन्, ध्यान दिँदैनन्। मेरो हृदय त्यस्ता व्यक्तिहरूतिर जान्छ। मित्र, हामी पनि एक दिन वृद्ध अवस्थामा आउँछौ र हाम्रा छोरा छोरीले त्यस असहाय अवस्थामा, त्यस कमजोरीको अवस्थामा, त्यो निराशको अवस्थामा इन्कार गर्दा, घृणा गर्दा, उपहास गर्दा, व्यवस्था गर्दा कस्तो महसुस हुन्छ? यो कुरा हामीले सोच्नुपर्छ। कसैले यो भनेको थियो, संसारमा हरेक कुरा पाइन्दछ तर आफ्नो जन्म दिने आमा बुबा सधैँ पाइँदैन। आमा बुबालाई ध्यान दिने, उनीहरूको आदर मान गर्ने, आज्ञा पालन गर्ने परमेश्वरको आज्ञा हो। यो चाखलाग्दो कुरा छ कि सबै दश आज्ञाहरू नयाँ नियममा पनि दोहोरिएको छ। प्रस्थान 20 अध्याय 12 पदले भन्छ, आमा बुबालाई आदर गर्नेलाई यो प्रतिज्ञा दिइएको छ कि उसलाई, यानि उसमा भलाइ र यो पृथ्वीमा लामो आयु हुनेछ। अनि यो आज्ञा यहाँ नयाँ नियममा दोहोरिएको छ। अनि यो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो। शास्त्रमा सिमसोन र अब्सालोम दुई ती केटाहरू, ती जवानहरूको उदाहरणहरू हुन् जसले यो आज्ञाको पालन नगरेको कारण तिनीहरूको जीवनको आयु छोटो भयो। तिनीहरू चाँडै नै यस पृथ्वीबाट विदा भएर गए। सिमसोन एक न्यायकर्ता थिए जब ऊ जवान मानिस थिए। अब्सालोम आफ्नो पिता दाउदको विरूद्धमा विद्रोह गरे र उनी जवान हुँदै मारिएका थिए। मित्र, आज हामी चाहे जवान हौं या उमेर पुगेका हौं या बालकहरू हौं, हामीले सधैँ आफ्नो जन्म दिने आमा बुबाको आज्ञा पालन गर्नुपर्छ। यहाँ लेखिएको छ, हे नानीहरू, प्रभुमा आफ्ना बाबु आमाको आज्ञालाई पालन गर, किनकि यो उचित छ। आफ्ना बाबु र आमालाई आदर गर, जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। अमित्र, आज हामीले देख्यौं चर्च वा विश्वासी सिपाही हो भन्ने विषय अन्तर्गत सिपाहीको सम्बन्धहरू। यही विषयलाई निरन्तर अर्को दिनमा हामी देख्नेछौ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
0: आजको अध्ययनलाई सम्झदा एफिसी छ अध्यायले चाहिँ हाम्रो सम्पूर्ण जीवनलाई नै छोएको जस्तो चाहिँ मैले महसुस गरेँ। छोराछोरीहरूका लागि आज्ञाकारिता, आमा बुबाका लागि जिम्मेवारी, काम गर्नेहरूका लागि इमानदारी, नेतृत्व गर्नेहरूका लागि न्यायपूर्ण व्यवहार र अन्तत हरेक विश्वासीका लागि आत्मिक युद्धको तयारी। निकै नै असल पाठ चाहिँ आज हामीले सिकेका छौं।
1: हो भाइ, र आजको सबैभन्दा महत्वपूर्ण सन्देश यही हो, हामीले आफ्नै शक्तिमा आत्मिक जीवन जिउन खोज्नु हुँदैन। हामी प्रभुमा बलियो हुनुपर्छ र परमेश्वरको सारा हतियार धारण गर्नुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आज हामी आफैलाई केही प्रश्न गरौं कि हाम्रो परिवारमा छोराछोरीले बुवा आमाको आदर र आज्ञाकारिता सिकिरहेका छन्? के बुवा आमाले आफ्ना छोराछोरीलाई रिस उठाउने होइन प्रभुको शिक्षा र अनुशासनमा हुर्काइरहेका छन्? के हामी आफ्नो कामलाई मानिसलाई खुशी पार्नका लागि मात्र गरिरहेका छौं कि प्रभुलाई सेवा गरे झैं गरिरहेका छौं? र सबैभन्दा महत्वपूर्ण कुरा, के हामी आत्मिक युद्धको लागि परमेश्वरको सारा हतियार धारण गरेर खड़ा भएका छौं?
0: हजुर, साँच्चै नै दाई, आज एकदमै व्यवहारिक शिक्षा चाहिँ आज हामीले सिकेका छौं, र हामीले सत्यलाई समातौं, धार्मिकतालाई जीवनमा धारण गरौं र सधैं आमा बुवालाई चाहिँ आदर गरौं, जसले हामीलाई दीर्घायु तुल्याउनेछ। यो नै प्रतिज्ञा सहितको पहिलो आज्ञा हो।
1: हजुर श्रोताहरू, र आजको अध्ययनले तपाईहरूलाई छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र आफ्ना आशिषहरू, गवाईहरू र प्रार्थनाको विषयहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईहरूका निम्ति निरन्तर रूपमा प्रार्थना गरिरहनेछौ। अन्त्यमा परमेश्वरको महान प्रेम र अनुग्रह हामी हरेकसँग सधैँभरि रहिरहोस्।
0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0420 9797।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: இளம்பு பிரேக் டைம்.
1: इस्टाम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको
7: लाउन, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
12: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: Just a minute. We will return back. Return back.
1: लगभग सबैजना आइसक्नु भयो. आजको उडास्तरको छलफल सुरु गरौँ. हुन त
2: हुन्छ.
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन हो.
5: हेर
6: त, रगत रगत भयो. म त त्यस्तो हेर्न नि सक्दिन.
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ.
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
7: मानसिक समस्याबाट बच्ने उपायहरू.
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
8: असल साथीहरूसँग मात्रै संगत गरौं.
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
8: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
13: हिंसा सहनु पनि

0: अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: Elambu FM 89.6 MHz.
3: Baswe. E saila dai. Tapai ta kasto motu nai chirine gari sarangi rehnu huncha ni.
4: Nani pani. त्यसै भनेका हुन् त सारङ्गीले मनको पीडा बुझ्छ भनेर। ए साँच्ची नानीलाई एउटा कुरा सोध्न मन लागिरहेको थियो। नानीलाई सधैँ उदास मात्र देख्छु मैले, खै त्यो त बुझिन, तर दाई भन्छु बहिनीको मनको पीडा सारङ्गीमा बजाउन मन लाग्यो।

दाई, मैले आफ्नो कुरा सुनाएर बेकारमा तपाईँको पनि मन दुखाए नि, के गर्नु? खाना पाकै छ, लाउन पाकै छ, तर पनि मनमा शान्ति भने पटक्कै छैन दाई।

सबै यो सारङ्गीले गर्दा भएको। आज यो सारङ्गी हुन्थेन भने कसैको पीडा सुन्नु नि पर्थेन, मन पनि दुख्थेन। हे भगवान्, मलाई माफ गरिदेऊ, तिमीलाई साँची राखेर आजदेखि यो सारङ्गी बजाउँदिन म। त्यसपछि कसैको दुःख सुन्नु नि पर्दैन, रुनु नि पर्दैन।

नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बो खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट। मेलम्चीमा 555 भन्दा बढ़ी व्यवसायको अनुगमन, 2.5 लाख म्याद गुज्रिएका सामान नष्ट। दोलखामा सड़क निर्माणको काम अलपत्र, पार्ने 22 निर्माण कम्पनीको ठेक्का रद्द। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित। कार्य दीप रिद कार्य विधि विपरीत खटिएका सुरक्षाकर्मीलाई 7 दिनभित्र दरबन्दीमा फिर्ता हुन गृह मन्त्रालयको निर्देशन। आज देशका केही ठाउँमा चट्याङ सहित भारी वर्षा हुने अनुमान। पानामा 7.7 म्याग्निच्युडको भूकम्प, दर्जनौ संरचनामा क्षति। एनआरसीलाई ट्राई ब्रेकरमा हराउँदै पुलिस क्लब गोल्डे गोल्ड कपको फाइनलमा। लम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरभित्र सञ्चालित 555 भन्दा बढ़ी उद्योग, व्यवसायी, मेडिकल तथा भेटनरी पसलको बजार अनुगमन गरिएको छ। असोज 20 गतेदेखि 22 गतेसम्म 13 वटै वड़ामा गरिएको अनुगमनका क्रममा 2,50,000 रूपियाँ भन्दा बढ़ी मूल्यका सामग्री, म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइरालाको अनुसार अनुगमनका क्रममा एक व्यवसायीलाई 5,000 रूपियाँ जरिवाना गरिएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि वस्तुको गुणस्तर, उपभोग्य मिति, मूल्य सूची र व्यवसाय सञ्चालनको अवस्थाका बारेमा अनुगमन गरिएको पनि जनाएको छ। उपप्रमुख उमा प्रधानको संयोजकत्वमा 4 वटा टोली बनाएर गरिएको अनुगमनमा व्यवसायलाई कानूनी अवस्थाका बारेमा जानकारी गराउँदै म्याद गुज्रिएका तथा उपभोग गर्न अयोग्य वस्तु बिक्री गर्न सचेत गराएको थियो। उपप्रमुख उमा प्रधानले पनि अनुगमनको उद्देश्य व्यवसायलाई दुःख दिनु नभई उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपलब्ध गराउनु रहेको पनि बताएको छ। बजारमा हुने अनियमितता नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिनुपर्ने पनि बताएको छ। अनुगमनमा नेपाल प्रहरी, मेलम्ची नगर उद्योग वाणिज्य संघ, त्यसै गरी उपभोक्ता हित संरक्षण मंच, संचारकर्मी र नगरपालिकाका कर्मचारी सहभागी थियो। नगरपालिकाले बजारलाई व्यवस्थित र उपभोग्य मैत्री बनाउन नियमित अनुगमन गर्ने तथा कानून विपरीतका गतिविधिमा आवश्यक कार्यवाही गर्ने समेत जनाएको छ। सड़क डिभिजन कार्यालय चरीकोटले ठेक्का सम्झौता गरी वर्षौंदेखि काम अलपत्र पार्ने 22 निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरिएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क डिभिजन कार्यालय चरीकोटले विभिन्न आयोजनाको निर्माण जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनीको ठेक्का सम्झौता 23 असोजबाट लागू हुने गरी तोड़ेको छ। कार्यालयले पटक पटक लिखित ताकेदा गर्दा पनि निर्माण कार्य अगाडि नबढ़ाएको, ठेक्का सम्झौता तोड़ने निर्णय गरिएको कार्यालयका प्रमुख नारायण दत्त भण्डारीले जानकारी दिएको हो। ठेक्का तोडिएको बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च र भएको क्षतिको मूल्यांकन गरी कायम हुने रकम 30 दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकी सरह असूल गर्न सूचनामा उल्लेख गरिएको छ। सिन्धुपाल्चोक जिल्लाका 12 वटा स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले संक्रमण रोकथाम तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी 4 दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरू भएको छ। बागमती प्रदेश कार्यालय प्रदेश सरकारको प्रदेश स्वास्थ्य तालिम केन्द्रद्वारा आयोजित तालिम चौतारा अस्पतालको तालिम हलमा सञ्चालन भइरहेको छ। तालिममा प्राविधिक सहयोग जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गरेको छ भने फियर मेड र महिला आत्मनिर्भरता केन्द्रको आर्थिक सहयोग रहेको छ। तालिममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ नर्सिङ जनशक्ति सहितको टोलीले प्रशिक्षण दिइरहेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभएको हो। तालिममा सहभागी स्वास्थ्य कर्मीहरूले प्रशिक्षणपछि आफ्नो स्वास्थ्य संस्था स्थलगत कोचिङ तथा मेन्टरिङ गर्नेछ। साथै अन्य स्वास्थ्यकर्मीलाई समेत फोहोर मैला व्यवस्था

0: र संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी ज्ञान सिप प्रदान गर्ने अपेक्षा गरिएको हो। स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख दुर्गा बजगाईको अनुसार प्रदेशभरिका 500 अस्पतालहरूमध्ये एमएसएस मूल्यांकनमा उत्कृष्ट रहेका 14 अस्पतालमा संक्रमण रोकथाम तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरेको छ। स्वास्थ्य संस्थामा संक्रमणको जोखिम न्यूनीकरण तथा सुरक्षित फोहोर व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न तालिम सहयोग पुग्ने अपेक्षा गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका 9 पिन्थली बेसीमा लेदो सहितको पहिरो खसेपछि बीपी राज मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टको अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ। निरन्तर वर्षाका कारणले पहिरो पन्छाउन असहज भएको थियो र राजमार्गको अन्य स्थानमा पनि अवरूद्ध हुन सक्ने भएकाले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ। फिलम्बु खबरमा राष्ट्रिय खबर। नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहित तथा निर्वाचन निर्देशक 2082 बमोजिम सम्पन्न पार्टीको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनमा थापा सभापति पदमा निर्वाचित हुनुभएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज 24 गते सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार सभापति पदको उम्मेद्वार थापाले 6584 मत प्राप्त गरेको छ भने उहाँको प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गरेको छ। निर्वाचन समितिको अनुसार कुल 7013 मत खसेकोमा 54 मत बद्र भएको थियो र कायम मत संख्या 6959 रहेको निर्वाचन परिणाममा उल्लेख छ। निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्का सहित सदस्य सचिव राजु कटुवाल र सदस्य सुजन लोपचन्दले हस्ताक्षर गरी निर्वाचन परिणाम सार्वजनिक गरिएको हो। थापा यसअघि भएको विशेष महाधिवेशनबाट पनि सभापति पदमा निर्वाचित हुनुभएको थियो। गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तुरन्त फिर्ता हुन निर्देशन दिनुभएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कानून तथा कार्यविधिले तोकिएको व्यवस्था बाहेक अन्य घरायसी र व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको हो। गृह मन्त्रालयले सुरक्षा निकायलाई कार्यविधि व्यवस्था भए विपरीत खटाएको वा राखिएको सबै सुरक्षाकर्मीहरूलाई 7 दिनभित्र अनिवार्य रूपमा आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको हो। निर्देशन र कार्यविधि विपरीत सुरक्षाकर्मी खटाएको पाएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई समेत कार्यवाही गरिने गृह मन्त्रालयले जनाएको छ। इजरायलमा पठाइदिने भन्दै ठगी गर्ने गिरोहका सदस्य धम्माधम पक्राउ पर्न थालिसकेका छन्। इजरायल पठाइदिने भन्दै रकम ठगी गरिएको आरोपमा नेपाली कांग्रेसको 15 महाधिवेशन स्थानमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्का पनि पक्राउ परेका छन्। रामेछापकी कांग्रेस नेत्री खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शुक्रबार राति काठमाडौँबाट पक्राउ गरेको छ। कांग्रेसको खुल्ला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएकी खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला नै महाधिवेशन स्थलबाटै पक्राउ गरिएको छ। उनको उम्मेद्वारी खुल्ला महिलातर्फ संख्या 25 रहेको थियो र सीआईबीले यसअघि रामेसापका 51 वर्ष चौलागाई र दोलखाकी 32 वर्ष बालिका शिवकोटीलाई पक्राउ गरिसकेको थियो र चापागाई रामेसाप कांग्रेसका निवर्तमान महाधिवेशन प्रतिनिधि हुन् भने शिवकोटी कांग्रेस निकट प्रेस युनियनकी निवर्तमान केन्द्रीय सदस्य रहेका छन् र उनीहरूमाथि वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट 2,50,00,000 रूपियाँ ठगी गरेको आरोप छ। यस प्रकरणमा खड्काको संलग्नताका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आज शनिबार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा पनि वर्षा हुन सक्ने मौसमविदहरूले बताएका छन्। कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार दिउँसो कोशी प्रदेशका सबै भूभाग र देशका हिमाली र पहाड़ी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराईका क्षेत्रमा भने आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ। राति देशका हिमाली र पहाड़ी भूभागका आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफ रहनेछ। तराईका केही स्थानमा बिहान पाख हुसु लाग्न सक्नेछ। राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ र पछिल्लो समय 24 घण्टामा पनि केही ठाउँमा भारी वर्षा भएको थियो भने धेरै ठाउँमा मध्यम वर्षा भइरहेका थिए। हेलम्बु खबरमा अब विदेशको खबर। मध्य अमेरिकी देश पानामा 7.7 म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन सड़क र पुलहरू क्षति भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसको अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो 1:56 समयमा उक्त भूकम्प गएको थियो। भूकम्पपछि शक्तिशाली पराकम्प समेत गइरहेको छ। भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय शहर एल भेनाओमा अवस्थित एलसीटीओ होटलमा भत्किएको छ। होटल भत्किँदा मानवीय क्षति भने नभएको बताइएको छ। खबरमा अब खेल खबर। मोरङको पथरीमा जारी तेस्रो पथरी नसरे गोल्ड कपको दोस्रो सेमी फाइनल खेल न्यूरो टीम एनआरटीलाई ट्राई ब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। पथरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित 90 मिनटमा 1-1 गोलको बराबरी सकिएपछि खेलको निर्णय ट्राई ब्रेकरबाट गरिएको थियो। ट्राई ब्रेकरमा पुलिस क्लब एनआरटीलाई 4-3 गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ। तेस्रो पथरी नस्यरे गोल्ड कपको फाइनल खेल आज शनिबार झापा एघार र नेपाल पुलिस क्लब बीच हुने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः पटक। मेलम्चीमा 555 भन्दा बढ़ी व्यवसायीको अनुगमन, 2.5 लाख म्याद गुज्रिएका सामान नष्ट, दोलखामा सड़क निर्माणको काम अलपत्र पार्ने, 22 निर्माण कम्पनीको काम ठेक्का रद्द। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित, कार्यविधि विपरीत, खटिएका सुरक्षाकर्मीलाई 7 दिनभित्र दरबन्दीमा फिर्ता हुन गृह मन्त्रालयको निर्देशन। आज देशका धेरै ठाउँमा चट्याङ सहित भारी वर्षा हुने अनुमान, पानामा 7.7 म्याग्निच्यूडको भूकम्प, दर्जनौ घरमा क्षति। एनआरसीलाई ट्राई ब्रेकरमा हराउँदै पुलिस क्लब पथरी सरे गोल्ड कपको फाइनलमा। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बजे उपस्थित हुने नै छौं। यति जेलसम्म प्रविधिमा 7 दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मी सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
3: हेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: Delaware FM, 89.6 megahertz.
1: 89.6 megahertz.
0: Megahertz.
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: वन्दना तामाङ, मेरो डान्स हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट सेयर गरिदिनु होला। फेरि फेरि मेरो डान्स हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई।
1: एलम्बु ब्रेक टाइम।
2: डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भार नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौं, सत्य समाचारको खोजी गरौं।
4: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
5: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
6: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
5: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: है मित्र, ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849913 27।
5: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: यल्ला कोमेन्डो मिडिया हाउस प्रस्तुत गर्दछ।
1: पासाङलाई आइला जाने राजेन भरे खाना जाइन
2: हिँड्न पासा जा आयौ
1: ऊ थियो

0: wait just a minute. We will return back.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
3: फेयरमेड नेपाल र महिला

0: निर्माता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
3: New Arniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalchok. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Arniko Hotel and Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalchok. Email: hotel arniko @gmail.com. Contact 011-620-326-960-982293. New Arniko Hotel and Restaurant Private Limited, Chautara Shankar Sugari Nagarpalika 5, Sindhupalchok.
4: Eva, Chautara Bazar aunu bhayo cha. Aghi dekhi tapai eta uta gardai khojdai hununcha. Haina, ke ko khoji ma hununcha ba?
5: Ke hunu nani? छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
4: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-567-84
7: चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: sound check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: गङ्गाबाट बन्छ निर्माण पछि चट्टान स्वरूप अग्नि
1: सिमेन्ट ओपन फर फन प्रिज्मा स्मार्ट टिभी

ヘルパー呼んで無理です。

Give me a link, again.

0: Elambu Break Time.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
14: नेपाल सरकार, विज्ञापन हो।
15: हेलो
16: हेलो बहिनी, सन्चै छौ?
15: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
16: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
15: आहा, अनि हुलाकमा पो जानु?
16: हो नि, हुलाकमा जाऊ न।
15: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
16: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
15: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
16: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
15: ए, सहरमा मात्र होला नि?
16: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
15: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
17: के गर्दा बसिरहेको? सुन्दा, भन्न, तिमी साह्रै राम्रोसँग हेर्नु भएको छ के भन्छ यार?
18: अखेन
17: अखेन
18: साह्रै खेले
17: के भयो?
18: तिमी के भयो?
17: सुन, यसो दामी मेलोडी भन न
18: Akin sare kinenu makevaro when you around baby I'm like sevaro

0: just a minute. We will return back.
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज।

0: दाई छत्तिस छुट्टी भइसक्यो, अब त भाउजूलाई भन्दैन प्लिज यार, यो तपाईँको छैन दाई।
1: के भन्छ यो
2: हिम्मत भनेको दाई, हिम्मत
0: भाउजू आए भाउजू आए भाउजू आए

0: time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। रातभरिको अविरल वर्षाका कारण अवरूद्ध बनेको बीपी राजमार्ग पुनसंचालनमा आयो। भोटेकोशी बाढ़ीमा परि 1457 जनाको मृत्यु, 4720 जना बेपत्ता। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित, बाँकी मतगणना दिउँसोबाट हुने। कार्य विपरीत खटिएका सुरक्षाकर्मीलाई 7 दिनभित्र दरबन्दीमा फिर्ता हुन गृह मन्त्रालयको निर्देशन। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि नयाँ बस पार्कमा नै सवारी साधन रोकियो। बेलुकासम्म राजमार्ग खुल्ने। पानामा 7.7 म्याग्निच्युडको भूकम्प, दर्जनौ संरचनामा क्षति। जापानमा हुने 5 एसियाली पार खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई। खबरको शुरूमा स्थानीय खबर। रातभरिको अविरल वर्षाका कारण अवरूद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। सड़क विभाग अनुसार राजमार्गको निर्माणाधीन सड़क खण्डमा मंगलटारबाट करिब 3 किलोमिटर भकुण्डेबाट नार्के र पिन्थली बीचमा लेदो खसेर सड़क अवरूद्ध भएको हो। वर्षाका कारण सड़कमा थुप्रिएको लेदो पन्छाएपछि रोकिएका सवारी साधनहरू सञ्चालनमा आएका छन्। सड़क खुल्ला भएसँगै रोकिएका यात्रु तथा सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेको विभागले जनाएको छ। मैलम्ची नगरपालिकाले नगरभित्र सञ्चालित 555 भन्दा बढ़ी उद्योग, व्यवसायी, मेडिकल तथा भेटनरी पसलको बजार अनुगमन गरिएको छ। असोज 20 गतेदेखि 22 गतेसम्म 13 वटा वडामै पुगेर वडामा गइएको अनुगमनका क्रममा 2,50,000 रूपियाँ भन्दा बढ़ी मूल्यका म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरिएको नगरपालिकाले जानकारी गराएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइरालाका अनुसार अनुगमनका क्रममा एक व्यवसायीलाई 5,000 रूपियाँ जरिवाना गरिएको छ। उपभोक्ताको समस्या र स्वास्थ्य र

विभागको बताएको छ। संलग्न भएको शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायतको प्रक्रिया पूरा गरी हालसम्म 1,335 जनाको शव व्यवस्थापन गरिएको छ र 1,438 शवको पहिचान हुन सकेको छैन। बाढ़ीबाट 4,720 जना बेपत्ता भएका छन्। यसै गरी बाढ़ीबाट विस्थापित 1,231 जना विभिन्न जिल्ला स्थित होल्डिङ सेन्टरहरूमा व्यवस्थापन गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएको छ। हिजो शुक्रबार राति सार्वजनिक भएको मत परिणाम अनुसार श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापा निर्वाचित भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालको अनुसार बाँकी पदाधिकारी र सदस्यको मतगणना आज दिउँसोबाट शुरू हुनेछ। महाधिवेशन अन्तर्गत बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना सबै मतपेटिका सील गरिएको छ। प्रक्रिया अगाडि बढ़ाउन आज दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पूर्ण उम्मेद्वारलाई बैठकका लागि बोलाएको समितिले जनाएको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको मतदान प्रक्रिया पूरा कार्य राति 10 बजे सकिएको थियो। महाधिवेशनमा देशैभर तथा जनसम्पर्क समितिबाट गरी 7,317 जना महाधिवेशन प्रतिनिधि बनेका छन्। गृह मन्त्रालयले कार्य विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ र त्यसै गरी गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कानून तथा प्रविधिले तोकिएको व्यवस्था बाहेक अन्य कार्यविधिले तोकिएको व्यवस्था बाहेक अन्य घराइसी वा व्यक्तिगत काममा प्रयोग गरिएको सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको हो। गृह मन्त्रालयले सुरक्षा निकायले कार्यविधिमा व्यवस्था भए विपरीत खटाएको वा राखिएको सबै सुरक्षाकर्मीहरूलाई 7 दिनभित्र अनिवार्य रूपमा आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता हुन समेत निर्देशन दिएको छ। निर्देशन तथा कार्यविधि विपरीत सुरक्षाकर्मी खटिएको पाएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई समेत कार्यवाही गरिने मन्त्रालयले जनाएको छ। इजरायलमा पठाइदिने भन्दै रकम ठगी गर्ने गिरोहका सदस्य धमाधम पक्राउ पर्न थालेका छन्। इजरायल पठाइदिने भन्दै ठगी गरिएको आरोपमा नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनित खड्का पक्राउ परेका हुन्। रामेसापकी कांग्रेस नेत्री खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शुक्रबार राति काठमाडौँबाट पक्राउ गरेको हो। कांग्रेसको खुल्ला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ गरिएको उनको उम्मेद्वारी खुल्ला महिलातर्फ संख्या 25 रहेको थियो। उनीहरू वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट 2,50,00,000 रूपियाँ ठगी गरेको आरोप छ। सोही प्रकरणमा खड्का संलग्नताका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि गोङ्गोबु स्थित नयाँ बस पार्कबाट बाहिरिने लामो तथा छोटो दूरी सवारी साधनका बस पार्क भित्रै रोकिएका छन्। सड़क अवरूद्ध हुनका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढ़ेपछि यातायात सञ्चालनमा समस्या भएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौँलाई जोड्ने कान्ति लोकपथलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिँदै आएको थियो, तर उक्त सड़कमा पनि सवारी साधनको चाप अत्याधिक बढ़ेपछि थप समस्या उत्पन्न भएको छ। त्यसबाट नयाँ बस पार्कबाट छुट्ने सवारी साधनलाई बस पार्कमै होल्ड गरिएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। मध्य अमेरिकी देश सतानामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन सड़क र पुलमा क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीका अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो 1:56 समयमा भूकम्प गएको थियो। यस केन्द्रको राजधानी पाना सिटीबाट केही घण्टाको दूरीमा रहेको छ र भूकम्प कारण धेरै भवनहरूमा क्षति पुगेको बताएका छन्। हेलम्बु खबरमा अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मेनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामना सहित विदाई गरिएको छ। जापानको आइची नागोयोमा आउँदो कार्तिक 1 गतेदेखि 7 गते अक्टोबर 18 देखि 24 तारीकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19

0: खेलाड़ी सहभागी हुँदैछन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पठक। रातभरिको अविरल वर्षाका कारण अवरूद्ध भनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आयो। भोटेकोशी बाढ़ीमा 1457 को मृत्यु, 4720 घाइते। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित, बाँकी मतगणना दिउँसोबाट हुने। कार्य विपरीत, खटिएका सुरक्षाकर्मीलाई 7 दिनभित्र दरबन्दीमा फिर्ता हुन गृह मन्त्रालयको निर्देश। राजमार्ग अवरूद्ध भएपछि नयाँ बस पार्कमा रोकियो सवारी साधन। थानामा 7.7 म्याग्निच्युडको भूकम्प, दर्जनौ संरचनामा क्षति। जापानमा हुने 5 एसियाली पार खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: को होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर चुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Sangha Subhari Nagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shankar Subhari Nagarpalika 5, Singapore.
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्स चाहिया थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: ओइली के पार ओइ मित्र, ये रुमसले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
5: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
5: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
4: राम राम राम राम राम, अब भो त, यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
5: अब अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
7: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 9849-29-13-27।
1: LMBFM 89.6 MHz।

0: हामी त गीत मात्र खाएको, तपाईँले साँच्चै खाएको? आँखा रातो त काठमाडौँको धुलोले गर्दा भएको,
1: हामी त फ्रेस छौँ।
2: दसैँ त आयो खै चङ्गा चाहिँ उडेन, पुरानो दिन गए धागोसँग चुडेर, बस्या छ पिङ मैले हाँगामा झुलेर, के गर्नु खै यहाँ मखमली फुलेर।

0: शरीरमा बिमिर आउनु,
1: डेंगु रोगको रोकथामका उपायहरू,
0: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: बा,
6: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
7: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
9: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
8: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
10: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-5164। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: तपाईँ अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: मुना इन्टरटेनमेन्ट

0: இளம்பு பிரேக் டைம்.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-57-67-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: यो हो हेलम्बु एफएम 89.6 MHz। भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: wait just a minute. We will return back. Return back.
1: वहीने के पार वही मित्र ये तुम साले अलगोरु जे अल बादेर कोता सम्मो को यात्रा है मित्र
2: मित्र 600 लारा बने पतिरा जाऊँ बनेरा इने को आमित
3: ये आमा हो शांगले बोलो बने पाने पुगनो पाने विशेष काम जे क्या चाहिए
2: अब किन्हों उन्होंने मेरे भाई टाइम मात्रा लगाया रा बोलना नहीं अब सुट पॉइंट सिलाउन बने पतिर चाहिँ लागे म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बने पानी जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849213727
4: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य सिप सिकौ आत्मनिर्भर बनौ
7: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
4: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842404054
8: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्विसेस डिलक्स रूम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-960-982293 new Aruniko hotel and restaurant private limited Chautara Sangha Sugari Nagarpalika 5 Sindhupur
9: ladies and gentlemen you are listening to Hillam FM 89.6 megahertz
10: ओए, के गरिरहेछौ
11: के
10: खाना खान जानु पर्दैन छुट्टी जा
11: खाना खाने मन छ नि यार
10: ल यो त पुरै सेन्टी भएर बसिहाल्छ त यार पुरै स्वास्नीले छोड्या जस्तो
11: स्वास्नीले छोडेको होइन यसपालिको दसैँ तिहार पनि छुट्ने भयो वर्षमा एकचोटि आउने चाड त्यो पनि आफ्नो आफन्त र आफ्नो परिवारसँग टाढा बसेर यो कोरोनाको महामारीले दसैँ तिहार पनि मनाउन नदिने भयो याद गर्दा पोहोर साल कति रमाइलो भएको थियो
10: हो

साथ छोड्दैन, महामारीबाट त संयमित भएर बस्नु पो पर्छ, बाँच्यो भने त छँदैछ नि अर्को साल रमाइलो गर्नु। हुन्छ।

Time check. It's 2 p.m. अहिले दिउँसोको 2 बजेको छ।

0: just a minute. We will return back. Return back.
1: के भयो? केको हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
7: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: This is your radio. This is LMFM 89.6 MHz. 89.6

0: El Ombu Break Time.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसिक्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। नविरल वर्षाका कारण अवरूद्ध बनेको बीपी राजमार्ग पूर्ण सञ्चालनमा भुटेको सिबाडीमा 1457 को मृत्यु, 4720 जना बेपत्ता। सरकारका लागि अस्ट्रेलियाबाट थप 15 मिलियन डलर सहायता। भारतमा ठूलो प्रदर्शन अघि क्रक्रोच आन्दोलनका प्रमुख सहित 3 नेता पक्राउ। र नेपाली क्रिकेट टोली लीग 2 को शीर्ष 4 नपर्ने, प्ले अफ खेल्ने। मेलम्ची नगरपालिकाले नगरभित्र सञ्चालित 555 भन्दा बढ़ी उद्योग, व्यवसाय, मेडिकल तथा भेटेनरी पसलको बजार अनुगमन गरेको छ। असोज 20 गतेदेखि 22 गतेसम्म 13 वटै वडामा गरिएको अनुगमनका क्रममा 2,50,000 रूपियाँ भन्दा बढ़ी मूल्यका म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुसार कोइरालाका अनुसार अनुगमनका क्रममा एक व्यवसायीलाई 5,000 रूपियाँ जरिवाना गरिएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि वस्तुको गुणस्तर, उपभोग्य मिति, मूल्य सूची तथा व्यवसाय सञ्चालनको अवस्थाबारे अनुगमन गरिएको उहाँले बताउनुभयो। सिन्धुपाल्चोक जिल्लाका 12 वटै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले संक्रमण रोकथाम तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी 4 दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरू भएको छ। बागमती प्रदेश सरकारको प्रदेश स्वास्थ्य तालिम केन्द्रद्वारा आयोजित तालिम चौतारा अस्पतालको तालिम हलमा सञ्चालन भइरहेको छ। तालिममा प्राविधिक सहयोग जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गरेको छ भने फेयरमेड र महिला आत्मनिर्भरता केन्द्रको आर्थिक सहयोग रहेको छ। तालिममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ नर्सिङ जनशक्ति सहितको टोलीले प्रशिक्षण दिइरहेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा भजगाईले जानकारी दिनुभयो। दोलखाको जिरी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ। जिरी नगरपालिका 6 को ओडा कार्यालयमा नागरिक आरोग्य केन्द्र आयुर्वेद सञ्चालन गरिएको हो। एक समारोहका बीच जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेलले केन्द्रको उद्घाटन गर्नुभएको हो। जिरीमा 2083 साल साउनदेखि नै आरोग्य स्वास्थ्य सेवा शुरू गरिए पनि केन्द्रको उद्घाटन भने हिजो मात्रै गरिएको छ। भोटेकोशी बाढ़ीमा 1457 जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान 6 बजेसम्मको विवरण हो। बाढ़ीमा गम्भीर घाइते भएका 2 जनाको काठमाडौँ उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 202 जनाको मृत्यु भएको बताइएको छ। संकलन भएको सबको पहिचानका लागि डीएनए नमूना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1335 शव व्यवस्थापन गरिएको छ। 1438 शवको सबको पहिचान हुन सकेको छैन। बाढ़ीपछि 4720 जना बेपत्ता छन्। यसै गरी बाढ़ीबाट विस्थापित 1231 जना विभिन्न जिल्ला स्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको आज बिहान सम्पन्न मतगणना सभापतिको उम्मेद्वार थापाले 6584 मत ल्याएर विजयी हुनुभएको निर्वाचन संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ। निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्याम कुमार खड्केले 375 मत प्राप्त गर्नुभएको छ। निर्वाचनमा 7013 मत खसेकोमा 54 मत बदर भएको थियो। विक्रमसम्म 2046 को जनआन्दोलनका क्रममा कक्षा 9 पढ्दै गर्दा आन्दोलनमा सहभागी हुनुभएका थापा झन्डै 4 दशकपछि कांग्रेसको नेतृत्वमा पुग्नु भएको हो। गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले सार्वजनिक सूचना जारी गर्दै कानून तथा कार्यविधि तोकिएको व्यवस्था बाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको हो। रसुवा बाढ़ीपछिको
अवस्थामा राहत र पुनर्स्थापनाका लागि अस्ट्रेलियाबाट थप $15 मिलियन सहायता प्राप्त हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री शिशिर खनालले अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री वाङसँग वार्ता भएको थियो। बाढ़ीपछि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री प्राविधिक विशेषज्ञ यसअघि घोषणा गरिएको $11 मिलियन मानवीय सहायता उपलब्ध गराएको थियो। थप $15 मिलियन सहायता घोषणा गरेको हो। इजरायल पठाइदिने भन्दै ठगी गर्ने गिरोहका सदस्य धमाधम पक्राउ पर्न थालेका छन्। इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली काँग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्का पनि परेकी छिन्। रामेछापकी काँग्रेस नेत्री खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँबाट पक्राउ गरेको हो। काँग्रेसको खुल्ला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वार डीएके खड्का अधिवेशन प्रतिनिधिसँग मत मागिरहेको बेला पक्राउ परेको बताइएको छ। कञ्चनपुरको महाकाली नदीमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एकजना सहायक प्रहरी निरीक्षक असाई विपत्ता भएका छन्। विपत्ता हुनेमा सशस्त्र प्रहरी बलको दोधार चाँदनी स्थित देवीस्थान बीओपीमा कार्यरत असाई सागर राज थारू रहेका छन्। सशस्त्र प्रहरीका अनुसार नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा विपत्ता भएका हुन्। उनको खोजी कार्य जारी भइरहेको प्राप्त समाचारमा जनाएको छ। अब विदेशको खबर। भारतको निर्वाचन आयोग विरूद्ध आह्वान गरिएको ठूलो विरोध प्रदर्शन अघि आज व्यङ्ग्यात्मक अनलाइन अभियान ककरोज जनता पार्टी सीजेपीका प्रमुख सहित 3 नेतालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दिपकेश सहित 3 नेतालाई विमानबाट ओर्लिने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। अब खेलकुदको खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 शीर्ष 4 रहँदै सिधै विश्वकप छनौट खेल्ने नेपालको सम्भावना समाप्त भएको छ। हिजो भएको खेलमा ओमानले क्यानाडालाई पराजित गरेसँगै नेपाल शीर्ष 4 पुग्न नसक्ने निश्चित भएको हो। अब नेपालले प्ले अफ मार्फत विश्वकप छनौटमा पुग्ने प्रयास गर्नुपर्नेछ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। रातभरिको अविरल वर्षाका कारण अवरूद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा। भोटेको सिबारीमा 1457 को मृत्यु, 4720 बेपत्ता। विपत्ति कार्यका लागि अस्ट्रेलियाबाट थप $15 मिलियन सहायता। भारतमा ठूलो प्रदर्शन अघि ककरोच आन्दोलनका प्रमुख सहित 3 नेता पक्राउ। र नेपाली क्रिकेट टोली लिग 2 शीर्ष 4 नपर्ने प्लेअफ खेल्ने। दिउँसो 3 हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 उपस्थित हुनेछ। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पाट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसादी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 9841-67-84। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: राम्रोसँग बस्नु ल, म त भोलि बाहिर जाँदैछु।
8: ए, भोलि माघे नि मेला लाउँदैछ, रमाइलो गरेर जानु नि सुल्तीज्यू।

0: बा है हजुरको गीत त हिट भइसकेको छ, मलाई पनि गाउँ गाउँ लाग्यो। गाउँ
1: जा न त गा, हिँड्न त रेकर्ड गरौँ, तँ पनि गा म पनि गाउँछु।

0: राउन्ड देखेर डाइलेक्टिक
1: लाग्यो
0: अनि यो घाग्रो ठिक छ घाग्रो केटीहरू फिफ्टी

0: time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: म हजुरलाई बाटो घटाइदिन्छु।
1: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
8: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
7: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
8: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
7: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
8: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
7: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
8: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
7: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
8: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
7: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
9: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
10: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र, होइन होला त्यस्तो त।
12: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
13: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ मिस।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: You are listening to Hello FM 89.6 MHz.
18: 89.6 MHz.

0: minute, just a minute. We will return back. New Aliku Hutto and Reference 5 Limited. Reference 5 Limited. Chautara Shagat Sungari Nagarpalika 5 Sindhupazo. Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Shangri Sugurinagar Palika 5, Sindhupazo. Email hotelaruniku@gmail.com. Contact 011-620-326-960-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Shangri Sugurinagar Palika 5, Sindhupazo.
1: वहीने के पार वही मित्र ये तुम साले अलगोरु जाई अल बांधेर कोता सम्म को यात्रा है मित्र
2: मित्र 600 लार बने पतिरा जाऊँ मनेरा इने को आमिता
1: ये आमा हो शांगले बोलो बने पाने पुगनो पाने विशेष काम जे क्या चाहिए
2: अब किन्हों उन्होंने मेरे भाई टाइम मात्रा लगायर बहना नहीं अब सुट पॉइंट सिलाउन बने पतिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बने पानी जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ।

0: राजेश परियार, सम्पर्क नम्बर
1: 98 49 29 13 27।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लु दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भन्ने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बाथ 89.6 मेगाहर्ज।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।
2: नमस्ते मुखियामा नमस्ते।
3: नमस्ते।
2: ओहो पल्ला घरे साइला काका माथिल्ला घरे ठुला बाको छोरी पनि आइसकेछन् त। हामी पो ढिला आएछौँ त है। अनि मुखियामा छोराहरू लाउबाट आएको भनेको होइन र भने खोइ त कता छन्? हामी त नाचमा आफ्नो टिका लगाएर खोइ बोलाउनु पर्यो त। छिटो बोलाउनु त।
3: भित्रै छन् बाबुहरू, म बोलाउँछु नि।
2: भित्र बसेर कहाँ हुन्छ, बाहिर बोलाउनु छ।
3: ए बाबुहरू बाहिर आऊ त।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
8: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
7: किन?
8: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
7: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
8: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
7: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
8: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
9: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
10: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 9841-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
0: LMB FM

0: नमस्ते, म लोका एकराज खुरिया। तपाईँहरूलाई मेरो गीत कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, फेसबुकमा सामाजिक सञ्जालमा शेयर पनि गरिदिनु होला र हिम सम्झौतालाई सब्सक्राइब पनि गरिदिनु होला।
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
2: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
1: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत

0: श्रोताहरू
1: आफ्नै प्रोडक्शन हाउस भएको
0: आफ्नै टेलिभिजन कार्यक्रम
1: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
0: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146906726 हामी छौ तपाईँको सेवामा।

0: wait just a minute. We will return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइकमा त होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: मित्र यहरुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यहरुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913727
6: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
7: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
6: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
8: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
6: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
9: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
6: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक

0: कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
0: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: तपाईं अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेस महाधिवेशन उपसभापति र महामन्त्रीको मतगणना गरिँदै नेकपा एमाले मंगसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने 13 जना केन्द्रीय कमिटिमा मनोनित। तीन देशको भ्रमणपछि परराष्ट्र मन्त्री स्वदेश फिर्ता। जलवायु मुद्दा अन्तर्राष्ट्रियकरणमा उपलब्धि। पृथ्वीराज मार्ग अन्तर्गत गलौदीमा सड़क भाँसिएपछि वैकल्पिक मार्ग सवारी पास गराउन थालियो। भोलिदेखि देशैभरको मनसून मौसममा सुधार आउने। भारतको दिल्लीमा आन्दोलनकारीमाथि व्यापक धरकपड। 1500 भन्दा धेरै जना पक्राउ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 को शीर्ष 4 बाट बाहिरियो। अब प्ले अफ को भार। लम्बु खबरको शुरूमा स्थानीय खबर। मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाउने प्रवृत्तिले अवस्था झन जटिल बन्न सक्ने भन्दै सरकारवालाहरूले समयमा नै पहिचान, उपचार र पारिवारिक सहयोग आवश्यक रहेको बताएको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा चौतारा बहुमुखी क्याम्पसमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारको समन्वय र सहकारी कार्यमा आयोजित कार्यक्रममा प्रजनन, स्वास्थ्य, रुग्णता, त्यसै गरी रजनी वृद्धि तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी, 1 घण्टा मेरो लागि भन्ने विषयमा छलफल गरिएको थियो। जीवन्त अनुभवको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नारा सहित आयोजित कार्यक्रममा प्रजनन उमेरका महिला तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा चौतारा साँगाछोक गढी नगरपालिकाकी उपप्रमुख सीता थापाले मानसिक रूपमा स्वास्थ्य हनन रहन, स्वास्थ्य रहन, खानपान र व्यवहारमा ध्यान दिनुपर्ने समेत बताउनु भएको छ। बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपक प्रसाद तिवारीले पनि मानसिक स्वास्थ्य समस्यालाई नकारात्मक रूपमा हेर्ने र लुकाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएको छ। साथमा उहाँले विपदको समयमा मानसिक अवस्थामा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै औषधिसँगै परिवार, आफन्त र साथीभाइको साथ र सहयोग महत्वपूर्ण हुने समेत बताएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकी प्रमुख दुर्गा बजगाईले महिनावारी सरसफाई तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिनुहुँदै समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्था परामर्श र सेवा लिन पनि आग्रह गर्नुभएको छ। सिन्धुपाल्चोकको जिल्लाको इन्द्रावती गाउँपालिका 5 मा नेपाली कांग्रेसको पूर्व वडा अध्यक्ष उम्मेद्वार अरूण लामा सहित दर्जनौ युवा नेकपा एमालेमा प्रवेश गरिएको छ। 2089 सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट इन्द्रावती 5 को वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएका लामाको नेतृत्वमा युवाहरूको पार्टीले परित्याग गरी एमाले रोजिएको छ। विशेष पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सचिव तथा बागमती प्रदेशका इन्चार्ज महेश बस्नेत, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङ र नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ लगायतका नेताहरूले नवप्रवेशीहरूलाई पनि खाद तथा अबिर लगाएर स्वागत गरिएको छ। पार्टी प्रवेशपछि नेता लामाले देशको समृद्धि र विकासका लागि नेकपा एमालेको नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आफूहरू पार्टीमा आबद्ध भएको पनि बताएको छ। नेकपा एमालेका नेताहरूले लामा सहित युवाहरूको प्रवेशले इन्द्रावतीमा पार्टी संगठन विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कांग्रेसबाट वडा अध्यक्षको उम्मेद्वार बनिसकेका लामा सहित युवाले पार्टी परिवर्तन गरेपछि इन्द्रावतीको स्थानीय राजनीतिमा वृत्तमा यसले चर्चा समेत पाएको छ। आर्थिक ऐन 2083 मा व्यवस्था गरिएको कर छूट तथा सहुलियत बारे जानकारी पाएपछि सिन्धुपाल्चोकका उद्योगी तथा व्यवसायीहरू उत्साहित भएका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलीखेलले चौतारामा करदाता शिक्षा कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा कर सम्बन्धी नयाँ व्यवस्था, कर छूट, प्यान दर्ता, राजस्व दखेला तथा प्यान खारिजीका बारेमा जानकारी गराएको थियो। कार्यक्रममा निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाले करदाता
व्यक्तिहरूलाई उपलब्ध सहुलियत बारे जानकारी दिँदै पुष मशान्तसम्मको सुविधा उपयोग गर्न आग्रह गरिएको छ। साथै कर सम्बन्धी सूचना सबै व्यवसायहरू माझमा पुर्याउन पनि संघ संस्थाले सहकार्य गर्नुपर्ने बताएको छ। कर प्रशिक्षक टीकाराम शर्माले वर्तमान ऐनमा भएका कर छूट र सहुलियतका बारेमा जानकारी र प्रशिक्षण दिनुभएको थियो। उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बखरेलले सवारी चालक अनुमति पत्र बाहेक अन्य सेवा जिल्लाबाटै उपलब्ध गराउने गरी प्रदेश सरकारले गत संगठन र व्यवस्थापन संरचना तयार गरेको पनि जानकारी गराएको छ। र यसै अवसरमा संघका उपाध्यक्ष उज्यार सिंह तामाङले पनि व्यवसायीहरूलाई सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै बजारको खुद्र मूल्य सम्बन्धी कार्यान्वयनमा समन्वय गर्न आग्रह गर्नुभएको छ। र संघ कार्यकारिणी समितिका सदस्य कुमार थापाले सहजीकरण गरेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि र उद्योगिक व्यवसायहरूको पनि सहभागी रहेको थियो। लम्बो खबरमा अब राष्ट्रिय खबर। भोटेकोशी बाढ़ीमा परि हालसम्म 1,457 जनाले ज्यान गुमाइसकेका छन्। प्रहरी प्रधान कार्यालयको अनुसार आज बिहानसम्मको विवरण हो। बाढ़ीमा गम्भीर घाइते भएका दुईजनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73 जना, चितवनमा 369, गोर्खामा 80, तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको मृत्यु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदैछ। निर्वाचन समितिले उपसभापति र महामन्त्रीको उम्मेद्वारको बैठक सकिएसँगै मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। उपसभापति र महामन्त्रीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न 14 कोठामा हुँदैछ। सीसी क्यामेरा जडान तथा मतगणना बस्ने प्रतिनिधिहरूको नाम संकलन भइसकिएको छ। हिजो राति मतगणना मतदान सकिएसँगै सभापतिको मतगणना सकिएको छ र सभापतिमा गगन कुमार थापाले श्यामकृष्ण खड्काले हराएका छन्। थापाले झण्डै 94% मत प्राप्त गरिएको छ। नेकपा एमाले मंगसिरको पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ। शनिबार आज पार्टी केन्द्रीय कार्यालय छियासलमा बसेको पार्टीको स्थायी कमिटिको बैठकले सो निर्णय गरिएको छ। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिकाका कमिटी अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागी रहने जनाएको छ। बैठकले आगामी मंगसिर 26 गते पार्टीका वडा स्तरका कमिटिहरूको अधिवेशन तथा पुष 4 गते नगर र गाउँपालिकाका तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ। पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने नेकपाले निर्णय गरिएको छ र स्थायी कमिटी बैठकले अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्लाकै तह निर्णय अनुसार अध्यक्ष चयन गर्ने पनि निर्णय गरिएको छ। जिल्लाको तहले पठाएको नामलाई माथिल्लो कमिटिले अनुमोदन गरेर संगठन कमिटिमा रूपान्तरण गरिने जनाएको छ र बैठकले 13 जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेको छ, जस अनुसार एमाले दोलखाका नेता डबल पाण्डे पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुनको साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेशमा फर्किनु भएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुननिर्माणका लागि थप 15 मिलियन अमेरिकी डलर अनुदान सहायता घोषणा गरिएको छ। यससँगै बाढ़ी विपद प्रति कार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन र अस्ट्रेलिया डलर पुगेको मन्त्री खनालले बताएको छ। स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिका बारेमा जानकारी दिनुहुँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलता अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्नु, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताएको छ। आगामी 9 नोभेम्बरमा टर्कीको अल्यान्टमा आयोजन हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रिय संघीय संरचना महासन्धिको 31 सम्मेलन कोप 31 लागि राजनैतिक सहमति निर्माण गर्ने र विश्वव्यापी जलवायु एजेण्डालाई अगाडि बढ़ाउने उद्देश्यका साथ अस्ट्रेलिया, फिजी र टाभुलका सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री शिशिर खनालले भ्रमण गर्नुभएको हो।
जनमत पार्टीले विशेष समिति गठन गर्दै समितिका पदाधिकारीहरू समेत चयन गरिएको छ। दोस्रो महाधिवेशनबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकले उक्त विशेष समिति गठन गरिएको अध्यक्ष डाक्टर सीके राउतले जानकारी गराएको छ। गठित समितिको अनुसार केन्द्रीय अनुशासन समितिको संयोजकत्वमा उपाध्यक्ष नरेन्द्र चौधरी चयन गरिएको छ र अन्य विभागमा मोर्चा र परिषदहरू भने गठन गर्न बाँकी रहेको अध्यक्ष राउतले बताएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँसिएपछि रोकिएको सवारी साधनहरूलाई वैकल्पिक मार्गबाट पास गराउन थालेको छ। गलौदी सड़क खुलाउन व्यापक कटिङको काम भइरहेको भए पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन साँझसम्म समय लाग्ने नागढुङ्गा 9 विषय मुगलिन सड़क आयोजना पूर्वी खण्डका प्रमुख गुरूप्रसाद अधिकारीले जानकारी गराएको छ र गलौदीदेखि घाट बेसी निस्किने भित्री सड़क प्रयोग गरी रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउन थालेको छ। तर गलौदीतर्फको उकालो र घाट बेसीको हिलो सड़कका कारण विशेष गरी मालवाहक सवारी साधनलाई भने आवत जावत गर्न समस्या भइरहेको छ। दशैं नजिकै गर्दा राजमार्ग अवरूद्ध भएपछि घर फर्किने यात्रु र चालकहरूलाई पनि समस्यामा परेका छन्। मुख्य राजमार्ग सञ्चालनमा आउन समय लाग्ने र वैकल्पिक सड़क समेत सहज नहुँदा यात्रुहरूको यात्रा थप कष्टकर बनेको समेत बताएको छ। भोलि आइतबारदेखि देशैभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभाग अनुसार देशको पूर्वी भूभागका रहेका मौसम प्रणाली दक्षिण पूर्वमा सर्दै कमजोर भनेकाले वर्षाको क्रम घट्दै जानेछ र आज दिउँसो र राति कोशी प्रदेश बागमती गण्डकी पहाड़ी तथा हिमाली भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको हिमपातको सम्भावना छ र पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड गरिएको छ र यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी बागमती पहाड़ी र हिमाली क्षेत्रका केही ठाउँमा पहिलो चेतावनी जारी भने गरिएको छ। भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश शाहीको कुमारको राजीनामा माग्दै जनस्तरमा आयोजना गर्न लागिएको प्रदर्शनमा प्रहरीले व्यापक रूपमा धरकपट गरिएको छ। आज दिल्लीबाट 100 प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीले ककरोच झन्झनाता पार्टी सीजेपीका संस्थापक अभिजी दीपके पार्टीका प्रवक्ता लगायतका विभिन्न व्यक्तिहरूलाई आज बिहानबाटै विमानस्थलदेखि नै पक्राउ गरेको छ। शनिबार आज आम माझी पार्टीका संयोजक दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल पश्चिम बंगालकी बंगलाकी पूर्व मुख्यमन्त्री ममता बेनर्जी लगायतका विभिन्न मन्त्रीहरूलाई पनि नियन्त्रणमा लिइसकेको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुईको शीर्ष चारमा रहँदै सिधै विश्वकप छनौटा प्रतियोगितामा स्थान बनाउने नेपालको सम्भावना समाप्त भएको छ। हिजोको खेलमा ओमानले क्यानडालाई पराजित गरेसँगै नेपाल शीर्ष चारमा पुग्न नसक्ने निश्चित भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। कांग्रेस महाधिवेशनमा उपसभापति र महामन्त्रीको मतगणना गरिँदै एमाले मंगिरको पहिलो साता राष्ट्रिय भेला गर्ने 13 जना केन्द्रीय कमिटिमा मनोनित। तीन देशको भ्रमणपछि परराष्ट्र मन्त्री स्वदेश फिर्ता। जलवायु मुद्दा अन्तर्राष्ट्रियकरणमा उपलब्धि। पृथ्वी राजमार्ग अन्तर्गत गलौदीमा सड़क भाँसिएपछि वैकल्पिक मार्गबाट सवारी पास गराउन।

0: पर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
0: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

Mata e Lambu FM Sindicu. Sata Bani Sindicu.

0: जय मसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। र आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 8:1-4 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। उहाँ डाँडाबाट ओर्लनु भएपछि ठूलो भीड उहाँको पछि लाग्यो। एकजना कुष्ठरोगी उहाँका आयो र उहाँको अघि घुँडा टेकी यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु, तिमी निको भइजाऊ। तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। तब येशूले त्यसलाई भन्नुभयो, कसैलाई नभन्नु, तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ र मानिसहरूलाई प्रमाण होस्। आदरणीय श्रोता, यस खण्डमा हामी विशेष गरेर यीशुमाथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने मुख्य विचारलाई हामी मनन गर्नेछौ, ध्यान दिनेछौ। यीशुमाथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने कुरालाई हामी यहाँ हेरिरहेका छौ। यहाँनिर हामीले के देख्छौ भने यीशुको पछि ठूलो भीड लागेको कुरा हामी देख्छौ। जब येशु प्रभुले यो संसारमा रहँदाखेरि बस्दाखेरि उहाँले धेरै आश्चर्य कर्महरू उहाँले गर्नुभयो। उहाँले धेरै रोगीहरूलाई निको पार्नुभयो र उहाँले आश्चर्य कर्महरू गर्नुभयो, जसले गर्दा भीडहरू येशुको पछि लागिरहेको हामी देख्छौ। र यो खण्डमा पनि मानिसहरू यीशुको पछि ठूलो भीड लागिरहेको अवस्था यहाँ हामी देख्छौ। जब मानिसहरू यीशुको पछि लागिरहेको थियो, त्यति नै खेर एकजना कुष्ठरोगीले पनि यो भीडलाई पछ्याएको हामी देख्छौ। र यो भीडमा आउने व्यक्तिहरू मध्येमा एकजना कुष्ठरोगी पनि हामीले यहाँ देख्छौ, किनभने सुनाईले विश्वास आउँछ र सुनाई चाहिँ परमेश्वरको वचन हो र परमेश्वरको वचन जब मानिसहरूले सुन्छ त्यसपछि उनीहरूमा विश्वास आउँछ। कुष्ठरोगीले येशूको बारेमा सुनिरहेको अवस्थाहरू हामी यहाँ देख्छौ, किनभने अगाडि नै उहाँले धेरै आश्चर्य कर्महरू गर्नुभएको कुरा चारैतिर फैलिरहेको अवस्था थियो। त्यतिखेर एकजना कुष्ठरोगी जसले आफ्नो भविष्य अन्धकारमय थियो र उसले आफ्नो जिन्दगी एकदमै खराब अवस्थामा उसले देखिरहेको थियो र आफ्नो जिन्दगीको आशा केही पनि थिएन र उनी एउटा जिउँदो लास जस्तै उनी बाँचिरहेको अवस्था थियो। त्यतिखेर

यी सबै कुराहरू सुन्दाखेरि कुष्ठ रोगीले पनि विश्वासको साथ यीशु कहाँ आएको कुरा हामी यहाँ देख्छौं र उनले आएर घुँडा टेकिएको कुरा यहाँ हामी देख्छौं। उहाँको अघि घुँडा टेकी उनले यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यो वाक्य, यो भनाई बडो अचम्मको छ। एउटा कुष्ठ रोगीले आफ्नो विश्वास प्रकट गरिरहेको हामी देख्छौं, विश्वासको भाषा बोलिरहेको हामी देख्छौं। त्यत्तिकै मानिसहरूले यो भन्न सक्दैनन्। उनले यति धेरै विश्वास गरेको हामी देख्छौं कि हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यस्तो खालको वाक्य चाहिँ धेरै मानिसहरूले भन्न सक्दैन। उनको विश्वास ठूलो भएको हामी यहाँ देख्छौं र यो विश्वासलाई देखेर प्रभु यीशु ख्रीष्टले पनि आफ्नो हात पसारेर त्यसलाई छुनु भयो। जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन्छ। यीशु प्रभुले छुन साथ त्यहाँनिर आश्चर्य कर्म भएको कुरा हामी यहाँ देख्छौँ र यीशुले यतिखेर भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ, म इच्छा गर्छु तिमी निको भइजाऊ। यसरी प्रभु यीशुले पनि उसको विश्वासलाई देखिसकेपछि यीशु प्रभुले छुनुभयो र यीशुले छोइसकेपछि अचम्मको काम त्यहाँ भइहाल्छ र यीशुको छुवाई मानिसहरूको लागि आवश्यकता छ। धेरै मानिसहरू कुष्ठ रोगी जस्तै आफ्नो भविष्य, आफ्नो जिन्दगीको गन्तव्य अधुरो, एउटा लक्ष्यहीन गोरेटोमा हिँडिरहेको अवस्था, जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर अचम्मको काम हुन्छ, आश्चर्य कर्म हुन्छ, चंगाई हुन्छ, निको हुन्छ। किनभने यीशुले भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ। तब तुरुन्तै त्यसको कुष्ठ रोग निको भइगयो। आदरणीय श्रोताहरू, यसरी एउटा कुष्ठ रोगीले आफ्नो जिन्दगी गुमाइसकेको अवस्थामा पनि आशा पलायो, उसको जीवनमा एउटा फेरि नयाँ क्षितिज आइपर्यो अथवा उसले फेरि नयाँ जीवन यहाँ पायो। ऊ एउटा अर्थहीन भएर जिइरहेको अवस्था थियो तर उनी अहिले त्यो अवस्थामा आएका छन्। अब उसले जिन्दगी देख्न थाल्यो, ऊ निको भयो। र यीशुले यो पनि भन्नुभयो, कसैलाई नभन्नु तर जाऊ र आफूलाई पुजारीका देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ। यो कुरा चाहिँ प्रमाणको निम्ति होस् भनेर यीशु प्रभुले यो कुष्ठ रोगीलाई, निको भएको कुष्ठ रोगीलाई भन्नुभयो र कुष्ठ रोगीले चाहिँ यो कुरा एउटा प्रमाणको रूपमा गर्नुपर्ने थियो, त्यसै कारणले पनि उनलाई यो भनिएको थियो। तर हामी अर्को खण्डमा देख्छौं कि उनले यसरी निको हुन साथ उसले मानिसहरूलाई भन्दै प्रचार गर्दै, म निको भएँ भनेर सबैलाई प्रचार गर्दै हिँडेको घटना पनि यहाँनिर बताइएको छ। आदरणीय श्रोता, एउटा व्यक्तिको जीवनमा जब अचम्मको काम हुन्छ, जब उसले आफ्नो जिन्दगीमा एउटा नयाँ क्षितिज देख्छ, जब उसले आफ्नो भविष्य एउटा गन्तव्य अन्त भइसकेको अवस्थामा, मृत्यु अब देखेको अवस्थामा पनि अहिले जीवन देखेको अवस्था हामी देख्छौं र यसरी उनले आफ्नो भविष्य, आफ्नो जिन्दगी फेरि यीशु ख्रीष्टमा आएर विश्वास

प्रयास गरेर उनले निको भएपछि उनले आफ्नो भविष्य देखेको छ, उनले आफ्नो लक्ष्य पूरा रूपमा देखेको छ र उनले आफ्नो गोरेटो बाटोबाट अब उनले सही बाटो उनले भेटाएको छ, उनले आफ्नो जिन्दगीको अर्थ थाहा पाएको छ र उनले आफ्नो जिन्दगीको मिठोपनलाई उसले पाएको छ, उनले आफ्नो भविष्य फेरि उज्जवल रूपमा देखेको छ। आदरणीय श्रोता, यदि यहाँहरूको बीचमा पनि कतै आफ्नो जिन्दगीको कुनै अर्थ नभएको जिन्दगी बिताइराख्नु भएको छ, जन्मेर पनि एउटा अर्थहीन भएर जिइराख्नु भएको छ, लक्ष्य देख्नु भएको छैन, त्यतिकै जिन्दगी लक्ष्यहीन गोरेटोमा हिँडिरहेको छ र आशा छैन, भविष्य छैन र जिन्दगीमा पीड़ा, अशान्ति, डर र भयमा अशान्तिमा यदि यहाँहरू जिइराख्नु भएको छ भने यीशुमाथि विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने तपाईँको रोगहरू निको हुनेछ, शारीरिक रूपमा पनि र आत्मिक रूपमा पनि तपाईँले अनन्त जीवन प्राप्त गर्नुहुनेछ र तपाईँको मानसिकता, तपाईँको सामाजिक क्षेत्रमा सबैतिर परमेश्वरले फेरि उज्जवल भविष्य दिनुहुनेछ र तपाईँले आफ्नो जिन्दगीको अर्थ थाहा पाउनुहुनेछ र हजुरहरूले पनि यीशुमाथि विश्वास गर्नुहोस् भनेर हामी बिन्ती अथवा निवेदन गर्न चाहन्छु। आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आफ्नो रोगबाट निको भएको प्रमाणहरू पनि दिनुहोस् र परमेश्वरको महिमा गर्नुहोस् र यीशु परमेश्वर हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नाश हुने छैन तर तिनीहरूले आनन्द जीवन पाउनेछ। आउनुहोस्, हामी यीशुमाथि विश्वास गरौं र आफ्नो रोग निको भएको प्रमाणहरू दिउँ। यदि भन्दै आजको यो प्रवचन सेवालाई यहीँनिर अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतुञ्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ विदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत हादिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सड़क थप भाँसिनेर पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सड़क छिट्टै खुल्ने।
1: ठूला गाड़ीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
0: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
2: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना। तराईका भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
0: एमालेद्वारा 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
3: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ़ संकल्पित छौं।
0: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्र कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सड़कको भाग भाँसिएपछि अब रुद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
1: राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँसिएर दुईतर्फ रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकभेटर जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन् र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
5: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रो बेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशु पक्षी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशु पक्षीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राती केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँके पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राती हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सी दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राती देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
2: भोलि र पर्सीको मौसमको कुरा गर्नुपर्दा तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
5: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगोबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो हुन ढिला भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसैगरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशनपछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
3: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन, उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरू जिम्मेवारी प्राप्त गर्नुहुन्छ, तर केही अत्यन्त महत्वपूर्ण साथीहरू जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नु, तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
5: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटि सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया,

0: प्रमाण पत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दो की पोलिसा गन्धर्वले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिकी पनि काँस्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक एकदेखि सात गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न आठ खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
1: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
2: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाको पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्स्की आइएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
9: तपाई बाढ़ीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी।
2: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ वडा कार्यालय।

0: गरेर नागरिकताको प्रतिलिपि फर्म भर्ने, यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने, यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने, अब हामीको यहाँ कम्प्युटरमा हुन्छ त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ ढड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। त्रिशुलीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ, किनभने उता जानलाई सहिलो छैन, अहिले ट्विनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
1: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेममाया श्रेष्ठ पेशाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बारीपछि प्रेम मायाको अनुभव।
2: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने, अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। फेरि गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुगाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
1: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आवत जावतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
4: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नु हो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
3: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
4: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु। जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
3: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा?
4: हो, यो गलत हो। यो चाहिँ खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भने जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
3: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पिढ़ी चाहिँ अब घर छोडेर हिँडेका छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन। अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
4: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यो हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले सुनमुखका बाँदरका अथवा धनकुटाका बाँदरका, चितवनका गैंडाका, उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ। तर कोशीका अर्ना, अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौं। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी अशक्त र उसमा परेका अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन? अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन? हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौं, सेक्सपियरलाई सम्झिन्छौं, विलियम ओडसर्सलाई सम्झिन्छौं। हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्। पाका मान्छेहरूमा पनि सरकारले एउटा श्राद्धमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ होइन, अलिकति त्यो रकम दिने चलन छ। 100 रुपियाँबाट मनमोहनको पालामा सुरु भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो, तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उसलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ, किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्। र करोडपतिले नै त्यही 4,000-5,000 को आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन।
3: नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलदुईमा त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ। र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
9: अहिले बेलुकीको 8 बजेको छ।

0: I'm Chet. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Mata eram boas, eu
1: Sabe, agora, eu não sei.

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज विक्रम सम्वत 2083 साल असोज 25 गते आइतबार आश्विन कृष्ण प्रतिपदा तिथि, इस्वी सन् 2026 अक्टोबर 11 तारीख, नेपाल सम्वत 1146। आज घटस्थापना पनि आज बिहान सूर्योदय 6:02 समयमा हुँदैछ भने सूर्यअस्त भने साँझ ठीक 5:37 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको महाधिवेशनमा उपसभापति र महामन्त्रीको मतगणना गरिँदै नेकपा एमाले मंगिरको पहिलो साता राष्ट्रिय भेला गर्ने 13 जना केन्द्रीय कमिटिमा मनोनित। तीन देशको भ्रमणपछि परराष्ट्र मन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दाको अन्तर्राष्ट्रियकरणमा उपलब्धि। खुल्यो पृथ्वी राजमार्ग, गलौदीमा भित्ता काटेर यातायात सुचारू। आजदेखि देशैभरको मौसममा सुधार आउने, भारतको दिल्लीमा आन्दोलनकारीमाथि व्यापक रूपमा धरकपड, 1500 भन्दा धेरै जना पक्राउ। र दोस्रो सेती देवी खुल्ला पुरूष भलिबल प्रतियोगिता शुरू। साझा खबरको शुरूमा स्थानीय खबर। मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाउने प्रवृत्तिले अवस्था झन जटिल बन्न सक्ने भन्दै सरकारवालाले समयमा नै पहिचान, उपचार र पारिवारिक सहयोग आवश्यक रहेको बताएको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा चौतारा बहुमुखी क्याम्पसमा अन्तर्गृह कार्यक्रम सम्पन्न गरिएको हो। मिलीजुली महिला तथा बचत ऋण सहकारी संस्था लिमिटेड चौताराको समन्वय र सहकार्यमा आयोजित कार्यक्रममा प्रजनन, स्वास्थ्य, रुग्णता, रजनीवृद्धि तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि भन्ने विषयमा छलफल गरिएको थियो। जीवन्त अनुभवलाई सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नारासहित आयोजित कार्यक्रममा प्रजनन उमेरका महिला तथा सरकारवालाहरूको सहभागी रहेको थियो। कार्यक्रममा चौतारा साँगा चौगडी नगरपालिकाकी उपप्रमुख सीता थापाले मानसिक रूपमा स्वास्थ्य रहन, खानपान र व्यवहारमा ध्यान दिनुपर्ने समेत बताउनु भएको थियो। बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपक प्रसाद तिवारीले पनि मानसिक स्वास्थ्य समस्यालाई नकारात्मक रूपमा हेर्ने र लुकाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएको छ। उहाँले विपदका समयमा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै औषधिसँगै परिवार, आफन्त र साथीभाइको साथ र सहयोग महत्वपूर्ण रहने समेत बताएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकी प्रमुख दुर्गा बज गाईले महिनावारी सरसफाई तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिनुहुँदै समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थाबाट परामर्श र सेवा लिन समेत आग्रह गर्नुभएको छ। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका 5 नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष उम्मेद्वार अरूण लामा सहित दर्जन युवा नेता नेकपा एमालेमा प्रवेश गरिएको छ। 2079 सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट इन्द्रावती 5 वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएका लामाको नेतृत्वमा युवाहरूले पार्टी परित्याग गरी एमाले रोजेको छ। विशेष पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका सचिव तथा मध्यप्रदेश इन्चार्ज महेश बस्नेत, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङ र नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ लगायतका नेताहरूले नवप्रवेशीहरूलाई पनि खाद तथा अबिर लगाएर स्वागत गरिएको थियो। पार्टी प्रवेशपछि नेता लामाले देशको समृद्धि र विकासका लागि नेकपा एमालेको नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आफूहरू पार्टीमा आबद्ध भएको पनि बताएका छन्। एमाले नेताहरूले लामासहित युवाहरूको प्रवेशले इन्द्रावतीमा पार्टी संगठन विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कांग्रेसबाट वडा अध्यक्ष उम्मेद्वार बनिसकेका लामा सहित युवाले पार्टी परिवर्तन गरेपछि इन्द्रावतीको स्थानीय राजनीतिक वृत्तमा यसले चर्चा समेत पाएका छन्। आर्थिक ऐन 2083 व्यवस्था गरिएको कर छूट तथा सहुलियत बारे जानकारी पाएपछि सिन्धुपाल्चोकका उद्योगी र
व्यवसायहरू उत्साहित भएका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलीखेलले चौतारामा करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा कर सम्बन्धी नयाँ व्यवस्था, कर छूट, प्यान दर्ता, राजस्व दखिला र प्यान खारिजीका बारेमा जानकारी गराएको छ। कार्यक्रममा निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाले करदातालाई उपलब्ध सहुलियत बारेमा जानकारी दिनुहुँदै पुष मसान्तसम्मको सुविधा उपयोग गर्न आग्रह गर्नुभएको हो। उहाँले कर सम्बन्धी सूचना सबै व्यवसायी माझ पुर्याउन संघ संस्थाहरूले सहकार्य गर्नुपर्ने समेत बताएको छ। कर प्रशिक्षक टीकाराम शर्माले वर्तमान ऐनमा भएका कर छूट र सहुलियतका बारेमा प्रशिक्षण दिएको छ। उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोक